अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जनमानको बोली रेडियो सुसैली।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट हामीले सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई आज हामी विशेष बनाउन चाहन्छौ किनभने आदरणीय श्रोता आज नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो। स्थापना भएको 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ र यसले नेपाली बहसलाई निरन्तर रूपमा सञ्चालन गरिरहेको छ। जनताका आवाजहरूलाई नेपाली रेडियो नेटवर्कले उठाइरहेको छ। जनमानसमा नेपाली रेडियो नेटवर्क अगाडि आइ पनि रहेको छ र रेडियोको महत्वको विषयको कुरा गर्ने हो भने रेडियोलाई सजिलो छ सुन्नका निम्ति, पढ्न पनि पर्दैन र अरूले पढेको सुन्न सजिलो छ, यात्रा गर्दा सुन्न सकिन्छ, घरमै केही काम गरिराख्दाखेरि रेडियो ट्युन गर्नुभयो भने रेडियो सुन्न सकिन्छ। त्यसैले गर्दाखेरि रेडियोको उपादेयताको विषयलाई आज हामी बहस गर्न चाहन्छौ। रेडियोको उपादेयता कहिले पनि कम हुने अवस्था छैन किनभने यसलाई परिष्कृत गर्न सकिन्छ तर रेडियोको उपादेयतालाई हामी कम गर्न सक्दैनौ। जस्तो नेपालमा टेलिभिजनको अवस्था जुन स्तरमा खस्किरहेको छ र डिजिटल प्लेटफर्मलाई युज गरिरहेका छन् अहिले, तर नेपाली रेडियो नेटवर्कको कुरा गर्ने हो भने वा रेडियोको समग्र कुरा गर्ने हो भने यसको कार्यान्वयनको पक्ष, यसले दिने सूचनाहरू, यसले दिने संचार, यसले प्रवाह गर्ने सूचनाहरूलाई चाहिँ जनतासँग सहजताका साथ पहुँच पुर्याउन पनि सजिलो छ। हामीलाई देशभरिबाट सुन्नुहुन्छ हाम्रा श्रोताहरू, हिमाल, पहाड, तराई समिश्रित श्रोताहरू पनि हुनुहुन्छ किनभने नेपाली रेडियो नेटवर्कलाई धेरैले माया पनि गर्नुभएको छ र अझ भनौं नेपाली बहसलाई अझ धेरैले माया गर्नुभएको छ। हामी करेन्ट अफेयरमा कुराकानी पनि गर्ने गर्दछौ र नेपाली बहसमा विभिन्न विषयहरूलाई हामी उठान पनि गर्ने गर्दछौ। त्यसैले गर्दाखेरि नेपाली बहसले आज नेपाली रेडियो नेटवर्कले पनि आज 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ। यसको उपलक्ष्यमा सम्पूर्ण टीमलाई म हार्दिक बधाई पनि भन्न चाहन्छु नेपाली बहसका तर्फबाट र हाम्रा श्रोताहरू, हाम्रा दर्शकहरू, हामीलाई मन पराउने श्रोताहरू तपाईँहरू सबैलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हामीलाई नेपाली रेडियो नेटवर्कको फेसबुक पेजमा गएर तपाईँहरूले सर्च गरेर त्यहाँ पनि शुभकामना दिन सक्नुहुन्छ र विशेष गरी नेपाली बहसलाई यहाँहरूले हरेक क्षेत्रबाट, हरेक ठाउँबाट सुन्नु पनि भएको छ। यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौं र अहिले देशको पछिल्लो परिस्थितिको स्थितिलाई नजिकबाट निहाल्ने हो भने आज संविधान दिवस पनि हो, असोज 3 गते, र विशेष गरी अब यो संविधानलाई कसरी कार्यान्वयन गर्ने, असोज 3 गतेको आजको दिनलाई कसरी चाहिँ सम्झिने भन्ने विषय पनि आज महत्वपूर्ण विषय छ किनभने संघीयताको जस लिन पनि होडबाजी छ। तर संघीयता कार्यान्वयन भयो कि भएन, संघीयता कार्यान्वयनको पक्ष चाहिँ कस्तो छ, बलियो पक्ष छ कि छैन भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौ किनभने संविधानले सबैलाई समेटेको छ, सबैका हकलाई चाहिँ समेटेको छ। तर आजको दिनलाई हामीले हेर्ने हो भने निकै ठूलो मेहनतपछि, निकै ठूलो परिश्रमपछि, निकै ठूलो सबैको सत्प्रयासपछि चाहिँ संविधान जारी भएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने अझै हुन सकिरहेको छैन। 72 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै पनि आएको छ र संविधानले परिकल्पना गरेका धेरै संयन्त्रहरू अझै पनि अलपत्र र निष्क्रिय छन् तर कानून बन्न सकेका छैनन्। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, र यो संविधान दिवसलाई नजिकबाट हामीले निहाल्दाखेरि संविधानको, विशेष गरी संविधानलाई कार्यान्वयन गर्न केही चुनौतीहरू छन्, केही जटिलताहरू त छन्, तर संविधान कार्यान्वयनका निम्ति चाहिँ सबैको सत्प्रयास हुनुपर्छ। नेपालमा लोकतन्त्र, गणतन्त्र हुनुपर्दछ। आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको यो दशकको यात्रालाई हामीले नजिकबाट निहाल्ने हो भने निकै ठूला उतार चढ़ावहरू छन्। सँगै संविधान दिवसकै अवसर पारेर पनि यो रेडियोको स्थापना पनि भयो। हामीले हरेक मुद्दाहरूलाई, जनताका मुद्दाहरूलाई खबरदारी पनि गर्दै आएका छौं। आजको नेपाली बहसमा यस विषयमा बहस गर्दैछौ र नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: tu account open activate any karobar sachile sanga busy life easy banau dai har ek din global smart plus life ko pesma banking
1: sapna tapai ko sath hamro nepal bank sawari karza नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईबी बैंक, सबैका लागि बैंक,
6: इस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत पनि गर्न चाहन्छु। र नेपाली बहसको आज 10 वर्ष पूरा भएर 11 वर्ष पनि पूरा भएको छ, यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै स्वागत पनि छ र के भन्नुहुन्छ?
8: धन्यवाद छ तपाईँको। यो नेपाली बहस 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ। देश जनता राष्ट्रका आवाजहरूलाई राम्ररी मुखरित गर्न सक्नुहोस्, देशलाई सही दिशामा अगाडि बढ़ाउनको लागि प्रेरित गर्न सक्नुहोस्। यो नेपाली बहस रेडियोको महाधिक सफलताको शुभकामना गर्छु।
7: अब पूर्व प्रधानमन्त्रीज्यू, के छ भने यो संविधान दिवसकै अवसर पारेर जसरी नेपाली रेडियो नेटवर्क चाहिँ शुरूआत भयो, यसको अलिकति सजिलो छ किनभने देश र जनताको बारेमा हामीले प्रश्नहरू उठाउने गरेका छौं र धेरै व्यक्तिहरूलाई चाहिँ हामीले बिहान बिहानै खबरदारी पनि गर्छौं, केही जवाफ पनि लिन्छौं। यहाँले पनि यो देशको शासन सत्ता लामो समयसम्म सम्हाल्नुभयो, अहिले कम्युनिष्टको राजनीति एउटा फरक धारमा चाहिँ अगाडि बढ़िरहेको एउटा परिस्थिति छ, त्यसमा कुरा गरौंला। तर संविधान जारी भएको आजको दिनलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ?
8: अब नेपालमा लामो समय त सम्बन्ध एउटा हुकुमी शासन रह्यो र 2007 सालपछि बिस्तारी अब संविधानहरू बनाउने प्रक्रिया अगाडि बढ्यो, तर जनताले संविधान बनाउन पाएका थिएनन्। 62-63 परिवर्तनपछि जनताले पहिलो पटक संविधान सभाबाट संविधान बनाएका छन् र यो संविधान हामी नेपाली जनता यो घोषणा गर्दछौ भन्ने वाक्यबाट यसको प्रस्तावना शुरू भएको छ र यो पहिलो पटक गरिएको यो बडो ऐतिहासिक घोषणा हो र संविधान जनताले बनाएको संविधानको रूपमा अगाडि आएको छ र अहिले यो संविधान चाहिँ हुन त संविधान जहिले सुकै पनि समय सापेक्ष नै हुन्छन्, तिनीहरू एउटा साझा दस्तावेजको रूपमा प्रस्तुत भएका हुन्छन्। अब कैयौं राजनीतिक शक्तिहरूका आफ्ना मतभिन्नताहरू पनि हुन्छन् र संविधान बनाउँदाखेरि साझा आधारमा उभिएर बनाइएको हुन्छ, यो संविधान पनि त्यसरी नै हामीले निर्माण गरेको हो। अब यो करिब 10 वर्ष पुगेको अवस्थामा संविधानलाई सीमावलोकन गर्न जरुरी छ, तर अहिले उरन्ठ्यौलाहरू यो चाहिँ संविधान संशोधन गर्नुपर्छ भनेर चक्कर लगाइरहेका छन्। त्यसरी चक्कर लगाएर संविधान संशोधन हुँदैन, संविधान संशोधन गर्ने आफ्नै संविधानभित्रै रहेका अन्तर्निहित प्रक्रियाहरू छन्, त्यो प्रक्रियाहरूको अवलम्बन नगरिकन संविधान संशोधनको हल्ला मात्र गर्ने कुराले के पनि हुनेवाला छैन। हरेक संविधानमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्, हामीले संविधानको ती सकारात्मक पक्षहरूको दृढतापूर्वक समर्थन गर्नुपर्छ। अहिले अब यो अनावश्यक हल्लाले संविधान गणतन्त्र राष्ट्रियतामाथि नै खतरा पैदा हुने हो कि भन्ने खालका त्रासहरू जनतामा देखिन्छ, त्यसो हुनाले हामीले यो संविधानलाई विगतका पार्टीहरूले पनि संविधानको ठिक ढङ्गले उपयोग गर्न सकेनन् त उनीहरूले त्यसलाई उपयोग गरेर संविधानमा हामीले आफै लेखेको संविधानका भाग चारमा जुन ढंगले हामीले नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण गर्ने एउटा मार्गचित्र नै त्यहाँ राखेका छौं, त्यो कुरालाई बिल्कुलै व्यवस्था गरेर देश सञ्चालन गर्ने जुन प्रयत्नहरू भए यी दुष्प्रयत्नहरूले गर्दा देशमा झनै अब यो जेएनडी आन्दोलन अनि त्यसका नाउँमा चाहिँ महाविध्वंस जस्ता कुराहरू पनि यो देशमा प्रकट भए, त्यति मात्रै होइन संविधानलाई आफै पुवाल पारेर असंवैधानिक रूपले चाहिँ सरकारहरू गठन गर्ने आदि खालका प्रक्रियाहरू पनि अगाडि बढे। यी नकारात्मक अनुभवहरूबाट सिक्दै हामीले आजको यो संविधानलाई एउटा समाजवादमुखी भनेर जुन भनेका छौं त्यो संविधान समाजवादमुखी दिशामा यो संविधानलाई अझै परिष्कृत परिमार्जित गरेर लानु पर्नेछ। तर त्यसको लागि पहिलो काम त सीमावलोकन हुनु पर्यो। सीमावलोकन नै नभइकन संशोधन आदिका हल्लाहरू जुन चलिरहेका छन् तिनीहरू चाहिँ बिल्कुलै अनावश्यक र औचित्यहीन हल्लाहरू।
7: होइन, अब अहिले यो संविधान संशोधनका लागि चाहिँ अहिलेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले चाहिँ एउटा राष्ट्रिय सहमति र एकता गर्ने गरी जुन किसिमले एउटा खाका र मोडालिटी तयार पार्न सक्नुपर्ने थियो त्यसका विषयमा होमग्र कार्य त भइ नै रहेको होला। तर कलाकार असीम शाहको नेतृत्वमा चाहिँ संविधानको मस्यौदा कार्यदल एउटा जुन आयोग चाहिँ निर्माण भएको छ त्यसले केही रूपमा काम कारवाही त गरि नै रहेछ। तर हिजो अस्ति मात्रै लाग्छ मलाई सर्वोच्च अदालतले संविधान संशोधन गर्दाखेरि चाहिँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई तिहाईले बहुमतबाट नै पारित हुनुपर्ने कुनै पनि मसौदाहरू कुनै पनि मुद्दाहरू कानून निर्माणका लागि भनेर जुन एउटा आदेश र फैसला गरेको छ यो अहिलेको भइरहेका गतिविधिहरूबाट डराएर वा चाहिँ संविधानको रक्षकका रूपमा सर्वोच्चले यो फैसला गरेको हुनसक्छ वा चाहिँ के हुनसक्छ प्रभु रामणज्यू?
8: होइन, यो त अहिलेको संविधानमा जुन प्रकारका प्रावधानहरू हामीले बनाएका छौँ हिजो संविधान निर्माण गर्दाखेरि तिनै कुराहरूलाई सर्वोच्च अदालतले संरक्षण गर्यो र यो पक्षमा सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अलि उरन्ठौलो तरिकाबाट चाहिँ संविधानलाई संशोधन गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको थियो त्यो हल्ला अहिले अलिकति शान्त भएको छ र त्यसरी संविधान संशोधन हुँदैन। पहिला एकदमै जिम्मेवार निकाय मार्फत संविधानको सीमावलोकन हुन्छ। सीमावलोकन गर्नु भनेको चाहिँ संविधान संशोधन गर्नुको लागि सीमावलोकन हुँदैन। सीमावलोकन गर्नु भनेको चाहिँ संविधानमा कमी कमजोरी छन् कि छैनन् भनेर खोज्ने कुरा हो। कमी कमजोरी देखियो भने पो संशोधन हुन्छ त। सीमावलोकन गर्दा मानौ होइन संविधान एकदम ठिक छ भने देखियो भने संशोधन गर्नुपर्छ र पर्दैन। त्यसो हुनाले पहिलो काम भनेको सीमावलोकन गर्ने जरुरत छ। हर 10 वर्षमा संविधानको सीमावलोकन गरिनु औचित्यपूर्ण हुन्छ। त्यसो गरेर मात्रै संविधानलाई चाहिँ परिष्कृत गर्दै आम जनता र राष्ट्रको हित अनुकूलको संविधान बनाएर लिएर जान सकिन्छ।
7: तर अब संविधान अकाट्य छैन, यसलाई चाहिँ परिमार्जित गर्नुपर्छ, अपरिवर्तनीय त होइन यो, किनभने परिवर्तन त गर्न सकिन्छ। तर संविधान संशोधनका नाममा अर्थात् यो कार्यान्वयनको चरणका कुराहरू गर्ने हो भने चाहिँ आज संघीयताको जसले नै होडबाजी धेरै चलिरहेछ। तर यो संविधान निर्माण भइसकेको 10 वर्ष पनि पूरा भएको छ, तर यसका कतिपय प्रावधानहरू प्रोभिजनहरू चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठेका बेला चाहिँ यो स्वाभाविक रूपमा परिवर्तन त गर्न सकिने दस्तावेज हो नि त, होइन?
8: यी कुराहरूमा पनि त अब भेग कुरा गरेर हुँदैन, अमूर्त कुरा गरेर हुँदैन। अब कुन कुरा हो त संशोधन गर्नुपर्ने, त्यसले चाहिँ अप्ठ्यारो पारे त अहिले जस्तो अस्ति अब नेपाली कंग्रेस र एमालेको सरकार थियो, करिब 2 तिहाई बहुमतकै सरकार थियो, त्यसले 7 बुँदे सहमति गरेर त्यो सरकार बनायो। त्यो 7 बुँदे सहमतिको पहिलो नम्बरमै संविधान संशोधन गर्छौ, नत्र भने बहुमत ल्याउनै नसकिने भयो यो संविधानबाट भनेका होइन त उनीहरूले। तर 1 वर्ष नपुग्दै उनीहरूको भनाई धुजा दुजा खरानी धुलो भयो। यही संविधानबाट चाहिँ 2 तिहाई बहुमत पनि आउँदो रहेछ त, बहुमतै ल्याउन सकिन्न भन्ने उनीहरूको भनाइ थियो, होइन? त्यसो हुनाले यो यस्ता खालका मौसमी कुराको आधारमा चल्ने जुन हाम्रो देशका नेताहरू छन्, देशलाई दूरगामी ढङ्गले नहेर्ने, राष्ट्रको दूरगामी हिसाबले हितको पक्ष पोषण नगर्ने, आफ्ना निजी व्यक्तिगत गुटगत हितको निम्ति चाहिँ सोच्ने कारणले गर्दा यी सबै बिग्रिँदै आएका हुन्। त्यस कारणले अब यस्ता खालका प्रवृत्तिहरूबाट पनि सुरक्षित भएर देशलाई एउटा अलिक दूरगामी हिसाबले चाहिँ कसरी उभ्याएर लाने, कसरी देशको संरक्षण गरेर लाने भन्ने कुरा सोच्नुपर्छ। अब त विकास र निर्माणकै अवधारणामा पनि यो के अरे भोटिगोसी पछिको अवधिमा हामीले नयाँ ढङ्गले सोच्नुपर्ने समेत स्थिति उत्पन्न भएको छ। त्यसो हुनाले यस्ता कुरालाई ध्यानमा राखिकन संविधान संशोधन संशोधन संशोधन भनेर केही अर्थ छैन।
7: तर अब संविधान कार्यान्वयनको चरणमा छ कि छैन, संविधानका प्रोभिजनहरूलाई चाहिँ अहिलेसम्म करिब 10 वर्षसम्म चाहिँ राजनीतिक दलहरूले, नेतृत्वमा आएका दलहरूले चाहिँ यसलाई कार्यान्वयन गर्न सके कि सकेनन्, यसको मूलमर्म, संघीयताको मूलमर्मलाई अंगीकार गर्न सकियो कि सकेन पूर्व प्रधानमन्त्रीज्यू?
8: अब यो संविधानका एकदमै आधारभूत कुराहरू चाहिँ लागू नै भएका छैनन्। खसरी मेजर पार्टीहरू, ठूला पार्टीहरू भन्ने जुन अहिले पनि अलिअलि भनिन भन्ने गरिन्छ, हुन त अहिले त साना भए होइन, तर उनीहरूले के गर्नै सकेनन् भन्दा संविधानको भाग 4 जसले यो देशको चाहिँ एक किसिमको रोड म्याप जस्तो त्यो संविधानमा राखिएको छ र सामाजिक आर्थिक रूपान्तरण गर्ने, त्यसमा भूमि सुधार गर्ने, कृषि क्रान्ति गर्ने, औद्योगिकरण गर्ने, शिक्षा संस्थामा व्यापक रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने, विदेश नीतिलाई सन्तुलित ढंगले अगाडि बढाउने जस्ता कुराहरू त्यो संविधानको भाग 4 छन्। त्यो भाग 4 अहिलेसम्म यो बीचमा यो संविधान घोषणा भइसकेपछि सत्तामा पुगेर शासन हाँक्ने कुनै पनि मान्छेले मलाई लाग्छ पढेका पनि छैन
7: संविधानलाई, होइन
8: संविधानलाई त्यो लागू गर्ने कुरा त परिरहोस्, उनीहरूले पढ्दा पनि पढेन। अब अहिलेको
7: नयाँ आएका राजनीतिक दलहरूले पढे संविधान, त्यसो भए
8: हजुर
7: अहिले आएकाहरूले पनि पढे संविधान राम्रोसँग?
8: त्यही म अहिले आएकाहरूको बारेमा भन्दैछु। अहिले आएकाहरूले एउटा नीति कार्यक्रम ल्याए, बजेट ल्याए, अह यो संविधानका मर्म र भावना अनुरूप छैन, बरु त्यसको विपरीत छ। जस्तो अब अर्थमन्त्रीले जुन प्रकारको घोषणा चाहिँ संसदमै गरे, म कम्युनिस्ट होइन आदि इत्यादि भन्नुको साथसाथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा त यो संविधानको घोषित नीति हो नि त। त्यो घोषित नीतिका विरुद्ध चाहिँ आफूलाई उभ्याउने खालको कुरा गरे, त्यो त संविधानको मर्म र भावना विपरीतको कुरा हो।
7: तर अब अहिले राजनीतिक दल, राष्ट्रिय स्वतन्त्र पार्टी, यसका बारेमा चाहिँ धेरै विषयहरू चाहिँ छन्, जनताले आशा भरोसा पनि गरेको स्थिति पनि छ, द ग्रे जोनको रिपोर्ट पनि यहाँले हेर्नुभयो होला। साँच्चै नेपालमा राजनीतिक दल निर्माण चाहिँ कसैको स्वार्थमा, कसैको चाहनामा वा कसैले लगानी गरेर हुन्छन् र भने यो पत्याउने हो आजको दिनमा?
8: अब अमेरिकनहरू, अमेरिकी समाजमा उनीहरूले प्रकाशित गर्ने गरेको त्यो ग्रे जोन भन्ने पत्रिका छ, त्यो पत्रिकाले विभिन्न बेलामा अब भित्र सिआइएहरूले गरिनेका योजना, षड्यन्त्र आदिहरूलाई झन् त्यसले एक्सपोज गर्ने काम गर्दो रहेछ पटक पटक। र त्यसले अब यही नेपालमा पनि दिल्ली आन्दोलन कसरी भयो, सत्ता पलट कसरी भयो आदि कुराहरूको बारेमा एउटा बडो रहस्यमय कहानी चाहिँ त्यसले अगाडि ल्याएको छ। अब त्यो कहानी कस्तो हो त, त्यो सही हो कि होइन, त्यसमा सम्बन्धित भएका मानिसहरू संलग्न भएका हुन् कि होइनन्, त्यसको बारेमा त यति चिजहरू आइसकेपछि अब नेपालको चाहिँ आधिकारिक ठाउँबाट संसदबाट आदिबाट त्यसको छानबिन हुनुपर्छ। त्यो छानबिन गरेर यो होइन भने, यो होइन यो सबै खालको फजिलको कुरा हो भन्नु पर्यो, होइन भने त जिम्मेवारी लिनु पर्यो नि त। यदि अब देशभित्र त्यो प्रकारको चाहिँ क्रियाकलापहरू गरिन्छ विदेशीहरूको इचारामा, निर्देशनमा, उनीहरूको योजनामा, र त्यस्ता मान्छेहरू चाहिँ अहिले अब सत्तामा पुगेका छन् भनेर साँच्चै कुरा हो भने त त्यो त डरलाग्दो कुरा हो नि देशको लागि। त्यसो हुनाले यस्तो कुराहरूमा गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ र यथार्थ कुरा जनताले थाहा पाउनु पर्यो। यस्ता चिजहरू भित्रभित्र हुने, षड्यन्त्रमूलक ढंगले हुने, पारदर्शी ढंगले चाहिँ नहुने, अनि देखाउने कुरा देखाउने, देखाउने दाँत एउटा हुने, चपाउने दाँत अर्को हुने जस्तो स्थिति साम्राज्यिक शक्तिहरूले चाहिँ गर्न मिल्दैन।
7: अब नेपालमा हरेक किसिमका क्रान्तिहरू भए, हरेक किसिमका परिवर्तनहरू भए, नेपाल शान्त कहिले हुन्छ? नेपालमा चाहिँ किन स्थिरता कायम हुन सक्दैन? नेपाल किन विकसित हुन सक्दैन? नेपालमा किन यस्ता विभिन्न पटकका चाहिँ कन्ट्रोभर्सीहरू आज तपाईँले देखिराख्नु भएको छ? यो नजिकको छिमेकीमा ब्रिक्स सम्मेलन भयो होइन, तर त्यहाँ चाहिँ अब नेपालको चाहिँ उपस्थिति हुन सकेन, रहन सकेन। अब प्रधानमन्त्रीज्यू न्युयोर्क त जाँदै हुनुहुन्छ, यो राष्ट्र महासभा, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन, हामी नजिकका छिमेकीसँगको हाम्रो समग्रता वा सम्बन्ध कस्तो छ? र अमेरिका प्रधानमन्त्री जाँदै गर्दाखेरि उहाँले चाहिँ लिन सक्ने स्ट्यान्ड, अर्थात उहाँ चाहिँ संयुक्त राष्ट्रसंघको सभामा चाहिँ उपस्थित हुन सक्ने र उहाँको चाहिँ त्यो किसिमको कन्फिडेन्स बोली चाहिँ कस्तो रहनुपर्छ, वा सक्नुहुन्छ कि सक्नुहुन्न?
8: अब अब पहिलो कुरा आजको विश्व बडो तीव्र गतिले बदलिरहेको छ. एकातिर उथल पुथल पनि जारी छ, अर्कोतिर विराट परिवर्तन पनि एकदम मुखरित भएर अगाडि बढ्दैछ. यस क्रममा विश्व अब बहुध्रुवीकरणको दिशातर्फ अगाडि बढिरहेको छ. अब करिब करिब विश्व अब बहुध्रुवीकरण भइसक्यो. खास गरिकन अब ब्रिकको यो नयाँ दिल्ली सम्मेलन पछि भन्ने हो भने संसार चाहिँ अब बहुध्रुवीकृत भयो भनेर घोषणा गर्दा हुन्छ. त्यसो हुनाले अब कुनै एउटा महाशक्तिले संसारभरि मेरो प्रभुत्व छ, म चाहिँ अनेक प्रकारका यो कलर रिभोल्युसन गरेर आफ्ना पपेट सरकार बनाएर चलाउन सक्छु, अरू एउटा मिलिटरीको पावरको आधारमा चलाउन सक्छु, माइट इज राइट भन्ने यो जमाना अब समाप्त भयो हेर्नुहोस्. यद्यपि कतिपय यस्तै प्रवृत्तिहरूमा अहिले पनि छन् केही शक्तिहरू, तर अब दुनियाँ बदलिएको अवस्थामा छ. अब हिजो एक जमानामा दुईटा महाशक्ति भन्ने गर्थ्यौं, अब सोभियत संघको विघटनपछि एक मात्र महाशक्ति भन्ने गर्थ्यौं अमेरिकालाई, होइन. अब त्यो चिज सिद्धियो, अब दुनियाँ बहुध्रुवीकरणतर्फ गयो भन्नुको अर्थ दुनियाँ मोर पहिले भन्दा बढी एउटा लोकतान्त्रिकरणतर्फ गएको छ. त्यसो हुँदाखेरि नेपालले अबको अवस्थामा चाहिँ कुनै एउटा टाढाको चाहिँ कथित मित्रको पछि लाग्ने खालको कुराहरू गर्यो भने नेपालले आफ्नो अस्तित्वमाथि खतरा ल्याउँछ. त्यसो हुनाले हामीले दुईटा छिमेकीहरूसँगको सम्बन्धलाई जहिले पनि सुमधुर बनाउन सक्नै पर्छ. अब दुवैका आफ्ना आफ्ना खालका विशेषताहरू छन्, त्यो विशेषताहरूको आधारमा आफूले डिल गर्न सक्नुपर्छ. समस्याहरू कसैसँग अलिक बढी छन्, कसैसँग कम छन्, त्यसो हुनाले ती कुरालाई पनि ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्न सक्नुपर्छ. र यो परराष्ट्र नीति अब एक वा अर्को पक्षतिर अडेस लागेर हुँदैन. अब यो अनेकन ध्रुवहरू विकसित भइसकेको अवस्थामा चाहिँ हामीले ती सबै पक्षहरूसँग चाहिँ एकदम बहुपक्षीय सम्बन्ध कसरी विकास गरेर लिएर जान सक्छौ र राष्ट्रिय हितलाई सर्वोपरि राखेर ती सम्बन्धहरूलाई कसरी नेपालको एउटा चाहिँ उन्नयनको निम्ति प्रयोग गर्न सक्छौ, त्यो हिसाबले हाम्रो परराष्ट्र नीति नै अब नयाँ ढंगले निर्माण गर्नुपर्ने, त्यसमा पुनर्संरचना गर्नुपर्ने अब आवश्यकता छ. त्यसकारण त्यो आवश्यकता बुझेको भए मलाई लाग्छ त्यो ब्रिक्स सम्मेलनमा आग्रह अनुरोध गरेर पनि सम्भवतः नेपालका प्रधानमन्त्री जाने थिए. तर अब सम्भवतः अब यो नयाँ सरकार केही क्रियाकलापहरूले हुनुपर्दछ. बङ्गलादेशलाई बोलायो तर नेपाललाई बोलाउँदा पनि बोलाएन, निन्दा पनि गरेन. त्यसो हुनाले अब यो सरकारको चाहिँ कूटनीतिक सम्बन्ध कसरी जानेछ कसरी जान्छ भन्ने कुरामा प्रश्न चिन्हहरू उठिरहेका छन्. यो कुरामा उनीहरूले ध्यान दिन सक्नुपर्छ. अब न्युयोर्कमा जाँदाखेरि पनि प्रधानमन्त्री कतिको तयारीका साथ जानुभएको छ होइन, अथवा जानुहुने हो, त्यो कुरा पनि नेपाली जनताले बडो गम्भीरतापूर्वक हेरिरहेका छन् होइन. आवश्यक सबै विशेषज्ञहरू त राम्रोसँगले अध्ययन गरेर अहिले अब यो भोटेको उसी त्रिशुलीमा आएको छन् र महाविपत्ति हो. यो महाविपत्ति हाम्रो एउटा राष्ट्रिय विपत्ति मात्र होइन, यो चीन र नेपालको चाहिँ एउटा रिजनल विपत्ति मात्र होइन, यो विश्व विपत्ति हो. यो विश्वको धरातलबाट चाहिँ सिर्जना भएको छ. खास गरिकन यो कार्बन उत्सर्जन 250 वर्षदेखि यो पश्चिमा औद्योगिक मुलुकहरूले जुन ढंगले चाहिँ यो कार्बन उत्सर्जन गरे व्यापक रूपले वायुमण्डलमा, त्यसले गर्दाखेरि यो ग्लोबल वार्मिङ एकदम बढेको बढेकै छ. पृथ्वी तात्तिएको तात्तिए छ, त्यसले गर्दा हिमाल पग्लिरहेको छ. अब हिमालमा चाहिँ ठुल्ठुला तालहरू निर्माण भइरहेका छन्, कुनै पनि बेलामा ती विस्फोट हुन सक्छन् र महाविपत्ति चाहिँ नेपालमा आउँछ. किनभने नेपालको शिरमा पूर्वदेखि पश्चिमसम्म हिमालहरू छन्, त्यहाँबाट नदीहरू नेपालमा आउँछन्, त्यसकारणले त्यो नदीको चाहिँ देब्रे दाहिने बस्ने त्यसका बेसिनहरूमा बस्ने हामी नेपालीहरूलाई ठुलो खतरा आइरहेको छ. र यो खतरा भनेको हामीले आफैले निम्त्याएको खतरा होइन, हामी चाहिँ कार्बन उत्सर्जन गर्दै नगर्ने मुलुक हौ भन्दा हुन्छ हामी. तर जसले कार्बन उत्सर्जन गरिरहेका छन् र यो विपत्ति ल्याइरहेका छन् त उनीहरू जिम्मेवार छन्, त्यो उनीहरूको जिम्मेवारीलाई ठिक ढंगले चाहिँ बोध गराउन सक्ने क्षमता अहिलेको प्रधानमन्त्रीसँग हुनुपर्छ, त्यो छ कि छैन. अब त्यो कुरा चाहिँ उहाँले न्युयोर्कमा गएर गतिविधि गर्ने क्रममा हामीले देख्छौं. त्यसकारणले म चाहिँ उहाँलाई चाहिँ तपाईँको यो लोकप्रिय रेडियो मार्फत पनि के आग्रह गर्न चाहन्छु अहिलेको प्रधानमन्त्रीलाई भने अब त्यहाँ गएर बोल्ने कुरा त राष्ट्रिय हितको कुरा हुन्छ। अब राष्ट्रिय हितलाई सर्वोपरि राखेर यो समस्या खास गरिकन अरू पनि थुप्रै समस्याको बारेमा हामीले बोल्नुपर्ने आवश्यकता हुन्छ संयुक्त राष्ट्र संघमा पुगेपछि। र यो समस्या जो अहिलेको यो महाविपत्ति छ यसको कारण के हो र यसको समाधान के हो भन्ने बारेमा चाहिँ नेपालले एउटा स्पष्ट भिजन दिने र अन्तर्राष्ट्रिय समुदायलाई यस्तो खालको कुराहरूमा चाहिँ सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काममा पहल कदमी लिन सक्नुपर्छ। अब त्यो के हुन्छ थाहा छैन, अब त्यो गर्नुहोस् भन्ने मेरो चाहिँ आग्रह सुझाव छ।
7: हस् पूर्व प्रधानमन्त्रीज्यू यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
9: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
10: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अगरोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला चाहिँ कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो नेपाली रेडियो नेटवर्क,
10: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ, ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क,
11: पीस होम इन्टरनेट।
12: यतिखेर हाम्रो बेसमा वरिष्ठ पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ। र धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: थ्याङ्क यू सो मच खेम बमजी।
12: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष पूरा भएर 11 वर्षमा प्रवेश गरेको छ। नेपाली बस पनि निरन्तर रूपमा, अनवरत रूपमा अगाडि बढ़िरहेको छ। यहाँले पनि नेपाली बस सञ्चालन गर्नुभयो। आज रेडियोको वार्षिक उत्सवको अवसरमा चाहिँ के शुभकामना दिन चाहनुहुन्छ दर्शक श्रोतालाई?
13: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष र नेपालमा संविधान जारी भएको 12 वर्षको म कुरा गर्न चाहन्छु। हामीले हाम्रो देशको लोकतन्त्र, विधिको शासन, कानून राज्यको पक्षमा, अभिव्यक्ति स्वतन्त्रको पक्षमा व्यापक रूपमा उत्थान गरेका मुद्दाहरू र देशको राजनीति, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रमा हामीले उठान गरेका मुद्दाहरू र भूमि मान्छेहरूको एजेण्डालाई हामीले कसरी चाहिँ अगाडि बढ़ायौं र पीड़ितहरूलाई हामीले कसरी न्यायको लागि हामीले पहल गर्यौं भन्ने बारेमा केही कुराहरू म भन्न चाहन्छु। खेमजी, नेपाली रेडियो नेटवर्क स्थापनाको कुरा गर्ने हो भने आजभन्दा 10 वर्ष अगाडि म हाम्रो जीवन भण्डारी, अमित अधिकारी र दुर्गाजी हामी मिलेर एउटा सहमतिका साथ अब जानुपर्छ, नेपालमा रेडियोको भविष्य छ, रेडियो चाहिँ अगाडि बढाउनु पर्छ भनेर दुर्गा रायमाझी लगायत हामी सबै साथीहरू बसेर लामो छलफल गरेर नेपाली रेडियो नेटवर्कको स्थापना भएको हो। नेपाली रेडियो नेटवर्कको स्थापना हुँदाखेरि हाम्रो एउटा संकल्प थियो कि नेपालमा रेडियोको प्रभावकारिता छ, रेडियोलाई व्यावसायिकतामा लानुपर्छ, रेडियोलाई चाहिँ आवाजविहीनहरूको आवाज बनाएर लिएर जानुपर्छ र नेपालमा रेडियो चाहिँ एउटा सशक्त संचारको माध्यम हो र अझै पनि रेडियोको जनतामा पहुँच छ, प्रभाव छ र रेडियो सुन्ने मान्छेहरूले देशको हरेक घटनाक्रमलाई राम्रोसँग उनीहरूले निहाल्न पनि सक्छन् र उनीहरू बिहान ताजा सूचना चाहन्छन् र ताजा राजनीतिक घटनाक्रम पनि उनीहरू रेडियोमा छन्, उनीहरूले जसरी सूचना लिइराखेका छन् त्यसलाई अगाडि बढाउनु पर्छ भनेर हामीले अभियान सुरु गर्यौं। श्रीमनजी, म अमृतजी, हामी सबै मिलेर, दुर्गा रायमा सबै मिलेर जसरी रेडियो स्थापना भयो नेपाली रेडियो नेटवर्क, त्यतिखेर मलाई याद छ तत्कालीन प्रधानमन्त्रीले एकपटक भन्नुभएको थियो हाम्रो रेडियोको बारेमा। सुशील कोइरालाले पनि भन्नुभएको थियो, उहाँ त स्वगारण भइसक्नु भएको छ। उहाँको भनाइ के थियो भन्दाखेरि नेपालमा रेडियोको महत्व छ, तपाईँले रेडियो चाहिँ जसरी सुचारू गर्नु भएको छ, अगाडि बढाउनु भएको छ, सञ्चालन गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो भनेर सुशील कोइरालाले भन्नुभएको कुरा अहिले पनि म बिर्सन्छु र उहाँले मलाई एकदम त्यो याद गराउनु भएको छ क्या। सुशील कोइरालाले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले अगाडि बढ्दाखेरि एकदम व्यापक रूपमा ध्यान दिनुहोस्, रेडियोलाई व्यावसायिकता नै गर्नुहोस्, म रेडियो सुन्ने मान्छे, प्रत्येक दिन हाम्रो नेपाली बहस र नेपाली रेडियो नेटवर्क सुन्ने मान्छे सोसियल भइरहला र त्यतिखेर हामीले रेडियो ल्याइसकेपछि धेरै पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल केपी शर्मा ओली माधव कुमार नेपाल प्रचण्ड सबैले भन्नुभयो हामीलाई के भन्नु भने नेपालमा रेडियोको प्रभावकारिता छ तपाईँले रेडियोहरू चाहिँ जसरी अगाडि बढाउनु भएको छ देशभरिको रेडियो सञ्जाल हो नि त नेपाली रेडियो नेटवर्क भनेर त आज तपाईँलाई थाहा छ 300 भन्दा बढी रेडियो हामीसँग जोडिएको छ देशभरि होइन अब म तपाईँलाई कतातिर लिएर जान चाहन्छु भन्दाखेरि
12: भूमिका
13: नेपाली रेडियो नेटवर्कको उपयोगिता र यसले लिन खोजेको सन्देश आज किन हामी एकदम सशक्त भयौँ त संचार माध्यममा नेपाली रेडियो नेटवर्क आज किन उत्कृष्ट भयो त किन व्यावसायिकता यसले चाहिँ अङ्गीकार गरेछ अथवा नेपालको रेडियोको इतिहासमा नेपाली रेडियो नेटवर्क नेपाली बस अथवा 5:30 बजेदेखि बेलुका 8:30 बजेसम्म यसले अगाडि बढाएका यसले उठान गरेका मुद्दाहरू पस्केका समाचारहरूको कुरा गर्न चाहन्छु खेमजीमा
12: अब नेपाली रेडियो नेटवर्कले जसरी चाहिँ आफ्नो गतिलाई अनवरत रूपमा अगाडि बढ़ाइरहेको छ आजको दिनमा रेडियोको प्रभावकारिताको विषय रेडियोको उपादेयताको विषय आम जनमानसमा चाहिँ रेडियो प्रतिको विश्वासको विषय अझ भन्दा नेपाली रेडियो नेटवर्कको विश्वासको विषय किनभने तपाईँले लामो सहयात्रा गर्नुभएको छ नेपाली रेडियो नेटवर्कसँग अहिले पनि सँगै हुनुहुन्छ यसको जनताले चाहिँ कतिको विश्वास गरेका छन् यो रेडियो प्रति अहिलेको यो हाम्रो नेपाली बहस प्रति दर्शकहरूले श्रोताहरूले चाहिँ कसरी हेरिरहेका छन्
13: अब मैले पाएको सूचना र तथ्याङ्कको आधारमा भन्न चाहन्छु म जुन किसिमको सूचनाहरू छ तथ्याङ्कको कुरा गर्ने हो भने अहिलेसम्म नेपालको इतिहासमै सबभन्दा बढी सुन्ने कार्यक्रम नेपाली बहस छ मैले सर्वे गरेको छु म गाउँ गाउँमा पुग्छु होइन पछिल्लो समय पनि म करिब करिब 45 जिल्ला मैले घुमेको छु यो निर्वाचनपछि 305 स्थानीय तहमा पुगेको छु त्यहाँ पुग्दाखेरि पनि रेडियोको प्रभावकारिता नेपाली बस र नेपाली रेडियो नेटवर्कै म कुरा गर्न चाहन्छु एउटा भुइँ मान्छेदेखि किसानदेखि गरिब निम्का मजदुरदेखि होइन सम्पन्न वर्ग जो आर्थिक रूपमा सम्पन्न वर्ग हुने खाने वर्गदेखि एउटा जनताका किसानदेखि ले पनि नेपाली रेडियो र नेपाली बहस सुनेको म देख्छु जहाँ पुग्छु उनीहरूले के भन्छन् भन्दाखेरि नेपाली बहस र नेपाली रेडियो नेटवर्कको चाहिँ अहिले जनताको मात्रै एजेन्डा उठान गरेको छ सही सूचना दिएको छ जस्तो अब शुभ समाचार भनेर हामी बिहान दिन्छौँ पहिलो समाचार बिहान 5:30 त्यो समाचार सबै सुनेको हुन्छ किनभने राम्रो कुरा पनि हामीले देखेका छौँ र हामीले चाहिँ अब देश बनाउनु पर्छ देशमा विकास हुनुपर्छ देशमा सम्पन्नता हुनुपर्छ जनता खुसी हुनुपर्छ जनताका समस्याहरू उठान गर्नुपर्छ हामी कहिले पनि छ नि पूर्वाजी भए हाम्रो रेडियोको एउटा मूल मर्म र भावना भनेको तटस्थता निष्पक्षता व्यावसायिकतामा हामी विशेष रूपमा अगाडि बढ्यौं र हामीले सबै रेडियोहरूसँग सहकार्य गर्यौं देशभरिको रेडियोसँग हाम्रो जुन सहकार्य छ मित्रवत जुन एउटा सम्बन्ध छ देशभरिका रेडियोहरूले नेपाली रेडियो नेटवर्कलाई जसरी आत्मसात गरेर सक्ने गरेर स्वीकारेर नेपाली रेडियो नेटवर्कले चाहिँ पस्केका विषयवस्तुहरूलाई उहाँले जसरी आफ्नो रेडियोमा बजाउनुहुन्छ त्यो सबभन्दा ठुलो कुरा हो किन भन्दाखेरि नेपाली बहस त अधिकांश देशभरिकै रेडियोले प्रसारण गरेको हुन्छ खिमजी मैले के भन्न खोजेको छु भन्दाखेरि रेडियोको इतिहास हामीले कोट्याउने हो भने तारायण प्रसाद कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन् कुना काप्चामा गाउँ घरमा म कर्णालीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संचारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ जहाँ आजको दिनमा किन सजिलो छ रेडियो किनभने रेडियो सुन्नको लागि सजिलो छ रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले यो रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमबाट संकल्प राखेका छौँ यो व्यावसायिक रेडियो नै हो है स्पष्ट रूपमा हुनुहोस् यो आवाज यिनीहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्टिफाई गरेका छौँ सरकारले छ म सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु नेपाली रेडियो नेटवर्क र रेडियोको बीचको एउटा सहकार्यले आज देशमा हाम्रो प्रभाव झन् बढेको छ
12: होइन तपाईँ त संस्थापक अध्यक्ष पनि हो नि त होइन नेपाली रेडियो नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँले रेडियो जसरी स्थापना गर्नुभयो आज संविधानको गति संविधानको कार्यान्वयनको पक्ष संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ
13: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छ है फेरि हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौं त भन्दाखेरि नेपालमा संविधान सभाबाट जारी भएको संविधान यो संविधान भनेको उत्कृष्ट संविधान हो यो संविधान भनेको जनताको संविधान हो जनताले बनाएको संविधान हो त्यसैले गर्दाखेरि यो संविधानमा भएका कमी कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनु पर्छ भन्ने हाम्रो एउटा एजेन्डा हो नेपाली रेडियो नेटवर्क हो किन भन्दाखेरि संविधान भनेको पुराण होइन वेद होइन यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेएनयू आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु भदौ 25 गते रिपोर्टर्स क्लबमा आजको अहिलेको गृहमन्त्री सुजन गुरुङ र जेएनयू अगुवाहरू सबै आउनु भएको थियो त्यहाँ यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भयो सुन्नुहोस् है मैले प्रष्ट रूपमा आज लाखौं जनतालाई भन्न चाहन्छु यो नयाँ कुरा म भन्न गइरहेको छु र मैले सुतन्त्रजीलाई के भन्यो भने उहाँले मलाई बोलाउनु भयो के गर्ने लोभ यो संविधान फाल्ने कि राख्ने मैले पनि संविधान राख्नुपर्छ यो संविधान आज यो देशको जनताको संविधान हो यो संविधान फाल्यो भने देशमा संकट आउँछ त्यसैले यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले निकास पाउँछ राजनीतिक संकट संविधान हुन्छ भनेर मैले उहाँलाई भने अनि उहाँले प्रधानमन्त्री बालेन्द्र शाह आजको त्यतिखेर उहाँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँलाई र भन्नुभयो के गर्ने यो संविधान भित्रैबाट हाम्रो समस्याको संविधान खोज्ने कि संविधान फाल्ने अनि प्रधानमन्त्रीले पनि भन्नुभयो संविधान अहिले नफालौं संविधान भित्रैबाट समस्याको संविधान खोजौं भन्नुभयो त्यसपछि मलाई याद छ गृहमन्त्री सुबै गुरुङले सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है त्यतिखेर अशोकराज सिग्देललाई पनि उहाँले फोन गरेको मलाई थाहा छ त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेएनयूहरूको चाहना के थियो भने अब विद्रोह भइसके त यो संविधान पनि फाल्नुपर्छ कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेएनयूहरूको बीचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुदन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ यही संविधानबाट समस्याको समाधान खोज्नुपर्छ भनेर रिपोर्टर्सहरूमा बोल्नुभयो मैले उहाँलाई पुस्तकमा भने संविधानबाट मात्रै समस्याको समाधान खोज्नुपर्छ है यो संविधान फाल्यो भने देशमा ठुलो संकट आउँछ दुर्घटनातिर जान चाहन्छ जान्छ मुलुक भनेर मैले पुस्तकमा भनेको थिएँ र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ र त्यतिखेरको राष्ट्रपतिको राजनीति सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ सुनिल थापाले त मलाई पश्चातमा भन्नु पनि भएको छ किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुजन गुरुङ जानुभएको थियो सुजन

0: संविधान सबै पक्षको हुनुपर्छ, सबै वर्गको हुनुपर्छ, यो संविधान सबै जात जातिको हुनुपर्छ, सबै लिङ्गहरूको हुनुपर्छ। किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ। फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न सक्दैनौँ।
1: अहिलेको सत्ता, अहिलेको सरकारले चाहिँ सहमति जुटाएर
0: राष्ट्रको बारेमा, सार्वभौमताको बारेमा, व्यवस्थाको बारेमा, जसो लोकतन्त्रको बारेमा, लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त खिन्चे।
1: है अहिलेको अवस्थामा अहिलेको सरकारले, अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जान जाँदै?
0: होइन, अब यो सरकारले सबैलाई मिलाएर, यो सबभन्दा चाहिँ शक्तिशाली सरकार हो, दुईटै मतको सरकार हो, यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ। सरकार भनेको देशको जनताको अभिभावक हो, त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ। यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ, कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन। यो संविधानलाई यो सरकारले मानिसकेको छ, यो संविधानलाई मानेर यो सरकार गइसकेको छ, यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूले, सभापति रविजीले, प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ स्पष्ट रूपमा, र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ। मधेसवादी दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्रीले बताइसक्नु भएको छ। तर अब संहिताको बारेमा भ्रमक बहस सुरु भएको छ। संहिता त राख्ने त अधिकार विहीन संहिता राखेर के गर्ने? अहिले कुनै पनि प्रदेशले अधिकार पाएको छैन। एउटा ऐन कानून उनीहरूले बनाउन सक्दैनन्। ऐन कानून केन्द्रले अथवा संघीय सरकारले बनाएर दिएको छैन। संविधान संशोधन गरेर प्रदेशलाई, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ। त्यतातिर अहिलेको सरकारको ध्यान गएको छैन। र प्रदेश सरकारले एउटा प्रहरी सल्लाह गर्न सक्दैन, एउटा कर्मचारी राख्न सक्दैन। त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भनियो भने संघीयतालाई समय अनुकूल बनाउनुपर्छ। संघीयताको बारेमा व्यापक बहस भएको छ खेमजी, उहाँले संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु। र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिए म के भन्न चाहन्छु भन्दाखेरि, नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दलसँग अथवा भनियो भने संसदमा भएका दल र संसद बाहिर भएका दलहरू सबैसँग छलफल गरेर, सहकार्य गरेर, राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। त्यसमा हरेक संविधानका छ नि, तपाईँलाई थाहा छ, धाराहरू राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेर कुन चाहिँ धारा संशोधन गर्दा ठिक हुन्छ, जनताको चाहना हुन्छ। किनभने आज हामीले कानूनविदहरूसँग पनि व्यापक रूपमा छलफल गर्नुपर्छ, संविधानविदहरूसँग पनि छलफल गर्नुपर्छ, समाजका हरेक तर तबकासँग चाहिँ छलफल गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। संविधान संशोधन भनेको एउटा पार्टीले, बहुमतले, दुईटै मतले चाहेर हुँदैन, यो राष्ट्रिय सहमतिकै साथ अगाडि बढ्नुपर्छ। र सर्वस्वीकार्य र संविधान हामीले आजको दिनमा यही संविधानलाई बनाउन सक्छौँ। अर्को संविधान अब हाम्रो देशमा ल्याएर बनाएर समस्याको संविधान हुँदैन। त्यसैले गर्दा यही संविधानलाई समयानुकूल बनाउने, यही संविधानलाई संशोधन गर्ने, यही संविधानलाई सर्वस्वीकार्य बनाउने, यही संविधानमा देखेका छ नि समस्याहरू छ भने त्यसलाई अब संविधानको लागि चाहिँ संविधान संशोधनमा चाहिँ राष्ट्रिय सहमति जुटाएर सबै शक्ति एक ठाउँमा उभिएर, लोकतन्त्र, विधिको शासन र कानुन राज्य अभिवृद्धि स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर, हाम्रो देशको अहिले राष्ट्र संकटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ, नेपाल आज ठूलो चाहिँ विपदमा परेको छ, यो राष्ट्रिय विपत्ति हो। अब यसको संविधानको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ। नेपाललाई आज हामीले बचाउनु छ, नेपाललाई संकट परेको छ भनेर धेरैले भनेको छ, राजनीतिक रूपमा पनि, आर्थिक रूपमा पनि, सामाजिक रूपमा पनि हामी जुन धरातलमा छौँ, हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छैन खेमजी, अर्थतन्त्रमा समस्या छ, आज मान्छेले रोजगारी पाएका छैन, रोजगारीमा समस्या छ। यो संविधानले त के भनेको छ भने एउटा परिकल्पना गरेर यो संविधान बनाउँदाखेरि म आजको दिन छ नि चाहिँ यो संविधान निर्माण प्रक्रियामा सहभागी व्यक्तिहरूलाई सम्झान चाहन्छु, जस्तो सुशील कोइराला, सुभाष चन्द्र नेमान, जो हाम्रो बिचमा हुनुहुन्न, उहाँले ठुलो भूमिका निर्वाह गरेको यो संविधान सभाबाट संविधान ल्याउनको लागि सुन्छ। त्यसपछि अब पुराना दलका नेताहरूको पनि भूमिका थियो त्यतिखेर, उहाँले प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा अथवा काङ्ग्रेसका अहिलेका सभापति गगन थापा, सबैको भूमिका छ है संविधान सभाबाट नयाँ संविधान ल्याउनको लागि, सबको भूमिका छ, महत्वपूर्ण भूमिका छ। त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ, यो संविधान नमान्ने व्यक्ति छैन, तपाईँलाई थाहा छ, तर असहमति धेरैको छ यो संविधानप्रति। त्यसमा चाहिँ अब राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गरेर जानुपर्छ, त्यसले नै निकाह दिन्छ। र राजावादीहरूको पनि भनाइ छ, यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ, संविधान संशोधन गरेर। सुन्नुहोस् है, सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरूको पनि भनाइ छ। सुन्नुहोस् है, काङ्ग्रेसकै केही नेताहरूको पनि भनाइ छ। त्यसैले यो

0: संविधान संशोधन गरेर देशलाई निकास दिने हो, देशमा विकास गर्ने हो, देशमा छ नि आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने हो। खेमजी
1: हस् धवलाजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला। आधुनिक श्रोता, नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा दरो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चाउचाउ
6: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
7: डिस होम इन्टरनेट
8: आदरणीय श्रोता नेपाली रेडियो नेटवर्कको दशौं वर्ष पूरा भएर एघारौं वर्षमा हामी प्रवेश गरेका छौं र आज वार्षिकोत्सवको अवसरमा चाहिँ धेरै श्रोता दर्शक विज्ञापनदाताहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौ। यसै उपलक्ष्यमा शुभकामनाका लागि हामीसँग नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी जोडिनु भएको छ। डाक्टर साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ,
9: धन्यवाद।
8: डाक्टर साहब, आज नेपाली रेडियो नेटवर्कसँग तपाईँ परिचित हुनुहुन्छ, नजिकबाट हेर्नु पनि भएको छ, हामी सँगसँगै धेरै पटक यहाँसँग मैले संवाद पनि गरेको छु। नेपाली रेडियो नेटवर्कको आज स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ?
9: मलाई आज धेरै खुसी लागेको छ। रेडियो नेपाल रेडियो
8: नेपाली रेडियो नेटवर्क
9: नेपाली रेडियो नेटवर्क स्थापनाका निम्ति सबैभन्दा पहिले जीवन र हाम्रो
8: अमृत अधिकारी जीवन भण्डारी संस्थापक अध्यक्ष ऋषि धमला त्यसै गरी हाम्रो दुर्गा राय माझी
9: उहाँ दुईजना र दुर्गाजी मसित आइसकेपछि एउटा रेडियो हामीहरूलाई सचेत गराउनलाई, जानकारी दिनलाई, सूचित गराउनलाई नेपाली समाजलाई भनेर हामीले शुरूआत गरेका हौ। र यसमा धेरै साथीहरूलाई मैले फोन गरेर हामीले यो सहयोग गरेको र यसमा धेरैको योगदान छ। त्यसपछि यसले यति राम्रो काम गर्यो, ऋषि धमलाजीले यसलाई शुरू गर्नुभयो, बिहानदेखि साँझसम्म उहाँले धेरै ठूलो मेहनत गरेर, पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको, मेहनत गरेर यसले नेपाली जनतालाई सूचित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो। बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए, यसैलाई सुनेर धारणाहरू बनाउनु हो। त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तरण गर्न सूचित गर्नका निम्ति यसको धेरै ठूलो योगदान छ।
8: तर अहिले अब आज संविधान दिवस पनि संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति, संविधानको कार्यान्वयनता, यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नुभएको छ?
9: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति, हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो। त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो, त्यसमा कुराहरूलाई हामीले राख्न पर्थ्यो, किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए, विस्थापित भएका थिए, जोसुकै मारिए पनि, जसको रहर भए पनि नेपालीको रहर भएको थियो। त्यो अवस्थाबाट हामीले नेपालमा रहर रोक्नका निम्ति, मान्छे मारिदिने मर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौँ। र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए, एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ नि बाह्य चुनौती थियो। ती दुइटैलाई पनि हामी म्यानेज गर्यौं। तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग, समुदाय, जात सबैको अधिकारको प्रति संरक्षण गरेको छ। तर यसमा कस्तो छ भन्नुहुन्छ भने त्यति बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौ कि सक्दैनौ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ। दोस्रो कुरा, हामी कहाँ कमजोरी भयो भने दुईचोटि भन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुने थिएन र मानिसमा असन्तुष्टि हुने थिएन र यसरी मान्छेले परिवर्तन भइरहन्छ, अर्को आउँछ भन्दा आशा जगाउन सक्थ्यो। त्यही नै हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ। होइन भने अहिलेको 21औं शताब्दीमा 21,922,000 भोटले ल्याउनेले जित्ने, 21,900 हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन, जितको मात्रै प्रतिनिधित्व भएको जुन सिस्टम थियो त्यसलाई चाहिँ धेरै मत ल्याउनेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो। तर अहिले मानिसहरूका धर्मका कुरा पुरा राजतन्त्रका कुराहरू धेरै कुरा उठिरहेका छन्, तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए जुन लेख्दै हुन्नथ्यो, कुनै कुनै प्रभावित होला, किनभने नेपाल एउटा यस्तो देश रहेछ कि मेजर तहमा बसेका व्यक्तिहरू कता कता ठूला वृक्षका साना फल जस्तो लाग्छ मलाई आफूले हेर्दाखेरि। त्यसमा शब्दमा कुनै कुरा मिस्टेक भएको छ होइन भने यसले अब यसलाई सानो बनाउने यसलाई कसरी राम्रा व्यक्तिहरू छनौट भएर आउन सक्छन् भन्ने त्यसलाई निर्वाचन प्रणालीमा फेरि हामीले बसेर छलफल गऱ्यौँ। यसो हावा तरिकाले होइन कि यदि गम्भीर लङ टर्म असर गर्ने हो भने यसलाई हामीले अहिले गराउन सक्छौँ। मैले सदनमा पनि भनेको छु कि अहिले चाहिँ विकासको संरचनामा होस् चाहे संस्कृतिमा होस् चाहे तपाईँलाई संविधानमा हो रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा पनि मैले सदनमा उठाएको थिएँ। हाम्रो त त्यस बेला कसैले मतलब गरेनन् तर एक महिनापछि इन्डियाको पार्लियामेन्टमा मोदीजीले यही शब्द उठाउनु रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा उठाउनु तर त्यति बेलाको लिडरसिपले सुनेन। त्यति बेलाको लिडरसिपले संविधान बनाएको थियो आफूमा परिपक्व थियो उसले रियलाइज गरेन। अहिलेको लिडरसिपले चाहिँ संविधान बदल्न पर्छ भनेर भन्छ तर संविधान बदल्दाखेरि आउने चुनौती उसलाई थाहा छैन त्यसैले यो हामी अहिले अप्ठ्यारोमा छ।
8: र जाँदा जाँदै डाक्टर साहब अब यसको कार्यान्वयनको जटिलता कस्तो छ अहिले सरकारले कार्यान्वयन गर्ने र राष्ट्रिय एकता र सहमति गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ?
9: एउटा कुरा के यस्तो छ भनेदेखि भने एक थरी पुरानो लिडरहरू अहिले पनि यो सरकारलाई सहयोग गर्ने तयार छ। उनीहरूको अभिव्यक्ति कति कति कति बेला मान्छेका शब्द चयनमा गल्ती भयो होला तर पनि सबैले सरकारलाई सहयोग गरिरहेको छ। सरकारले पनि पुराना नेताहरूलाई मैले हेर्दै हेर्दिनँ भन्नु हुँदैन उहाँहरूसित बसेर पनि विकासको मोडलको बारेमा त्यसपछि उसको तपाईँलाई संविधानहरूका बारेमा विगतका कमी कमजोरीहरू के रहेछ तपाईँलाई के कमी कमजोरी रहे त हामीले नयाँले के ग्रहण गर्ने भन्ने कुरा संवादको चाहिँ अभाव मैले देखिरहेको छु। तथापि अहिले मैले धेरै कुरा भन्न चाहन्न तर संवाद गर्ने जति धेरै संवाद गर्यो जति धेरै कुराहरू गर्यो त्यसले निष्कर्ष निकाल्छ। त्यस कारण काम पनि गर्ने संवादमा पनि जाने गर्नुपर्छ अहिलेको सरकार भन्ने लाग्छ। मलाई शुभ हजुरलाई संविधान दिवसको पनि यो रेडियोको चाहिँ आजको स्थापना दिवसको पनि एकदम प्रगतिको चाहिँ शुभकामना संविधान दिवसको पनि
8: मैले छोटो जोड्न खोजेको थिएँ डाक्टर साहबलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार डाक्टर साहब।
9: हजुर धन्यवाद।
8: र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ वरिष्ठ अधिवक्ता एवं नेपाली कंग्रेसका निर्वाचन समितिका केन्द्रीय संयोजक प्रेम बहादुर खड्का। खड्काजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
11: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरैचा दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरार चौक 021-545-7686 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी

0: हामी जुड्छौ हाम्रो स्वाभिमानको लागि, हामी लड्छौ हाम्रो मातृभूमिको लागि, हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर। इतिहासमा हार्न सक्छौ, न हार्छौ न हार्ने नै छौ। वीर गोर्खालीको सन्तान हौ, हर नसा नसामा वीर गोर्खालीको रगत बगिरहेछ। हाम्रो प्राणभन्दा प्यारो जन्मभूमिमा जब तिमीहरूको दिव्य नजर पर्न थाल्यो, अझ भनौँ देवता प्रवृत्ति पर्न थाल्यो, तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा प्रस्तुत भयो। नसम्झ यो ख्याल ठट्टा हो, नसम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हामी गर्दैन। माछा मार्न गढेउला उनेर बल्छी दाउ हान्नुपर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि। अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्नु, हाम्रो एक प्रयास, हाम्रो साथ, हाम्रो काम, यो एक साङ्गीतिक कोसेल सम्पूर्ण नेपाली मनहरूको लागि। जय नेपाल। मेरो
1: पार्टीबाट फुड प्रडक्टका उत्पादनहरू भुजिया, दालमोट, मटर फ्राई, चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ, सधैँ रमाऊ। पार्टीबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ, प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनीरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैँ रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी।
2: पाथीबाडा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबाडा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु तपाईँ नि।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: 83 साल असोज 4 गते आइतबार भाद्र शुक्ल नवमी 20 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर। अघि बढ़्यो कांग्रेसको महाधिवेशन। देउवाको जिल्लामा पनि आजै हुने राजदूत नियुक्तिमा एनजीओ पृष्ठभूमिकालाई प्राथमिकता। विद्यालयको नयाँ पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव। र उपहार चिट्ठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढ़ी शीर्षकको शुभ समाचार।
1: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसिकामा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ़दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढ़ी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढ़ी स्थित महाकाली नमूना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। उहाँले कक्षा 6 देखि 12 अध्ययनरत छात्राको संख्या 1001 छ भने छात्राको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब 2 दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढ़ाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनुपर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढ़ेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढ़ेको हो।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्छ, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 आश्रित थिए, तर एकै दिनमा 221 घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 आश्रित केन्द्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर 13 सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 मध्ये 302 महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढ़ी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढ़ी बट्टार कवर हलमा 167 र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 आश्रित छन्। त्यसै गरी सुलक्षडा माभीमा 94, चण्डी आधारभूत विद्यालय मैरीटारमा 82 र विदुर 7 तुप्चेको केन्द्रमा 70 बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढ़ी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाड़ामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छर छिमेकीमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढ़ाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित सात विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाँकिएका छन्। बाढ़ी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन्, एकै ठाउँमा सागुरेर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छिन्, एकै ठाउँमा धेरै जना बस्दा रोग व्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका 5 पिपलटार लगी बगैचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझीटार बट्टार तथा काठमाडौँमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढ़ी पीड़ित नवीन चित्रकार भने बाढ़ीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु, उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोशीमा आएको बाढ़ीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बालबालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाई निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बालबालिका पढ़ाई, खेलकुद र मनोरञ्जनबाट टाढ़िँदै जाँदा उनीहरूको शैक्षिक तथा मनोसामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढ़ी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढ़ीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढ़ीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन, प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढ़ीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढ़ीले नजिकैका राइजिङ, मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढ़ीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकुद, मनोरञ्जन तथा सिकाईको गतिविधि सीमित हुँदा बालबालिकामा निराशा, तनाव, टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढ़ी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: पार्टीभित्र चरम विवादबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट वडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवसम्मको असन्तुष्टिबीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 गतेबाट महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नु भएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा वडा क्षेत्रभित्रका क्रियाशील सदस्यता वडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी वडा अधिवेशनले वडा सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। कांग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका वडाबाट निर्वाचित हुने वडा सभापतिले निर्वाचित वडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र 30 वर्ष मुनिका एक युवा सहित 7 जना वडा सदस्यमा निर्वाचित हुनेछन्। कांग्रेस विधानमा नगर उपमहानगरपालिका वडा अधिवेशनले भने दुई महिला, एक दलित र 30 वर्ष मुनिका दुई युवा सहित 8 जनालाई वडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ, नगर उपमहानगर, महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 जना महिला, एक श्रमिक वा पेशागत क्षेत्र सहित 9 जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका एक महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढ़ीबाट प्रभावित जिल्लाहरूमा पनि वडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा वडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै वडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 बजेबाट जिल्लामा वडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ़्यो कांग्रेस महाधिवेशन, देउवा समूह बाहिरै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 44 सय भन्दा बढ़ी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
3: संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री सुशील खनाल आज न्यूयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री सुशील खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। नियोग बसाएका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समय तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड़, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिदो परिवेश र नेपालको घरेलु आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
3: सोशल मीडियामा उपहार चिट्ठाको लोभ, दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार 5